0: بعد مدینہ منورہ جانا بھی مذہبی فریضہ ہے, لیکن جس طرح حج اور عمرے کے لیے کچھ اصول اور ادب مقرر ہیں, اسی طرح روزہ پاک پر حاضری کے بھی ادب ہیں جن کا خیال رکھنا بہت ہی ضروری ہے.
1: سب سے پہلی بات تو یہ کہ روزہ مبارک پر باوضو جائیں, نفل ادا کریں اور دعائیں مانگیں. بعض لوگ شدت جذبات میں آپ صلی اللہ علیہ وسلم سے مانگنا شروع کر دیتے ہیں, یہ بالکل غلط بلکہ شرک ہے, کیونکہ صرف اللہ ہی سے سب کچھ مانگا جا سکتا ہے. پھر کچھ لوگ آپ صلی اللہ علیہ وسلم کی ذات کے بارے میں ایسی صفات اور الفاظ استعمال کرتے ہیں جو حد سے زیادہ ہوتے ہیں اور ناجائز ہیں. اللہ تعالیٰ نے قرآن میں مختلف جگہ پر صاف صاف فرمایا ہے کہ محمد صلی اللہ علیہ وسلم اللہ کے بندے ہیں, بلکہ قرآن میں ایسے لوگوں کا بیان بھی شامل ہے جو اسلام کے منکر تھے. وہ آپ صلی اللہ علیہ وسلم کے بارے میں کہتے ہیں کہ ایک ایسا رسول ہے جو ہم لوگوں کی طرح کھانا کھاتا ہے اور بازاروں میں چلتا پھرتا ہے. آپ صلی اللہ علیہ وسلم کی تعریف کے لیے شاعر کو الفاظ کے چناؤ کا بھی خاص خیال رکھنا چاہیے اور پڑھنے والے کو بھی بہت محتاط رہنا چاہیے, بلکہ پڑھنے سے پہلے کسی قابل شخص کو پڑھ کر سنا دینا چاہیے, کوئی غلطی ہو تو درست کر لی جائے. کہتے ہیں کہ اللہ اپنے معاملے میں تو بندے کو معاف کر دیتا ہے, لیکن اپنے محبوب صلی اللہ علیہ وسلم کی شان میں چھوٹی سی خطا کی بھی پکڑ ہوتی ہے. جب ہی تو کہا گیا ہے,
2: با خدا دیوانہ باشد با محمد صلی اللہ علیہ وسلم ہوشیار. اسی طرح یہ بھی کہا گیا, بعد از خدا بزرگ توی قصہ مختصر.
0: مسجد نبوی, جیسے کہ آپ جانتے ہیں حضور اکرم صلی اللہ علیہ وسلم نے مدینہ ہجرت کے بعد یعنی کہ ہجرت کے پہلے سال میں تعمیر کرائی تھی اور خود بھی اس کی تعمیر میں حصہ لیا تھا. مسجد کے لیے زمین کا ایک حصہ خریدا گیا جو دو یتیم بچوں کی ملکیت تھی. اس وقت اس مسجد میں نماز کی ادائیگی کے علاوہ سماجی مرکز اور مذہبی درسگاہ کے کام بھی ہوتے تھے. یہ مسجد آپ حضور اکرم صلی اللہ علیہ وسلم کی رہائش گاہ سے متصل تھی. اس میں پہلی توسیع آپ صلی اللہ علیہ وسلم کے دور میں ہوئی, جبکہ دوسری حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دور میں اور تیسری حضرت عثمان غنی کے دور میں کی گئی. اس وقت سے آج تک اس مسجد کی کئی مرتبہ تعمیر نو اور توسیع کی گئی. سب سے آخری توسیع 1990 دہائی میں سعودی عرب کی حکومت کے دوران میں کی گئی. موجودہ مسجد نبوی کا رقبہ 98,000 مربع میٹر سے زیادہ ہے اور اس میں 10 بلند مینارے ہیں. اس میں 41 دروازے ہیں. اس کا فرش سنگ مرمر سے بنا ہے. اس کے اوپر دو گنبد ہیں, ایک چھوٹا اور دوسرا بڑا سبز گنبد جو دور سے نظر آتا ہے. مسجد کے ساتھ آپ حضور اکرم صلی اللہ علیہ وسلم کے روزے کے احاطے میں دو خلافہ راشدین یعنی حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اور حضرت عمر رضی اللہ تعالیٰ عنہ کی قبریں بھی ہیں. مسجد کے اندر ایک لائبریری بھی قائم کی گئی ہے جہاں قدیم زمانے کی کتب محفوظ ہیں. اس کے علاوہ مسجد میں آب زمزم بھی دستیاب ہے جو یہاں آنے والوں کے لیے عام ہے. علماء کی اکثریت کا یہ کہنا ہے کہ مدینے میں داخل ہو کر سب سے پہلے مسجد نبوی میں حاضر ہوں, کیونکہ حضور اقدس صلی اللہ علیہ وسلم کا یہی معمول تھا کہ جب بھی سفر سے تشریف لاتے تو پہلے مسجد میں آتے. اس کے علاوہ اگر نماز کا وقت ہو تو پہلے نماز ادا کریں اور پھر روزہ مبارک پر حاضری دیں, اور یہ حاضری پورے خشوع و خضوع کے ساتھ ہو, یعنی دل میں بھی سوائے حضور اکرم صلی اللہ علیہ وسلم کے کوئی بھی خیال نہ ہو. درود شریف پڑھتے رہیں اور سلام پیش کریں اور اللہ سے عاجزانہ درخواست کریں کہ اپنے پیارے صلی اللہ علیہ وسلم کے صدقے میں تمام گناہ اور خطائیں معاف فرمائیں, اور خیال رہے کہ آواز دھیمی ہو.
1: بخاری شریف میں ہے کہ ایک مرتبہ مسجد نبوی میں دو شخص اونچی آواز میں بات کر رہے تھے. حضرت عمر رضی اللہ عنہ بھی وہاں موجود تھے. انہوں نے ان دونوں کو بلوایا اور دریافت کیا कि वो कहां रहते हैं। उन्होंने जवाब दिया, ताइफ में। हजरत उमर रज़ी अल्लाह अन्हु ने कहा कि अगर तुम इस शहर में रहते होते तो मैं तुम्हें सजा देता कि मस्जिद में चलाकर बात कर रहे हो। हजरत आयशा सिद्दीका रज़ी अल्लाह अन्हा कील ठोकने की आवाज भी सुनती तो आदमी भेजकर रोज़ा मुबारक के पास शोर करने से मना फरमा देती। हजरत अली करम अल्लाह वजह को अपने मकान के क्वार बनवाने की जरूरत पेश आई तो बनाने वाले से कहा कि बाहर से बनवा कर लाएं। मदीने में और खास तौर पर मस्जिद नबवी में और रोज़े अथर पर हाजिरी के दौरान दिलो दिमाग पूरी तवज्जो के साथ आप सल्लल्लाहु अलैहि वसल्लम के ख्याल से मामूर हों। इसके लिए जरूरी है कि आपको हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत और उनके मामूलात से ज्यादा वाकफियत हो, जो आपके जहन में ताज़ा हो जाए। इस सिलसिले में बेहतरीन तरीका यह है कि सफ़र के दौरान सीरत पाक सल्लल्लाहु अलैहि वसल्लम से मुतालिक कोई भी किताब साथ रखें और जहाँ जहाँ मौका मिले उसका मुताला करते रहें। इसी तरह मदीने में आपको नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से वाबस्तगी का ज्यादा से ज्यादा ख्याल रहेगा और ध्यान किसी दुनियावी मामले की तरफ नहीं भटकेगा। याद रहे कि शैतान यहाँ भी आपको बहकाने की पूरी पूरी कोशिश करेगा, लेकिन आपकी गहरी तवज्जो के सबब वो नाकाम रहेगा। मदीने में जब तक रहें तो ये एहतमाम करें कि मस्जिद नबवी में हर नमाज बाजमात अदा करें और कोई भी नमाज फौत ना हो। मस्जिद के अलावा रोज़े पाक के तकद्दस और एहतराम का भी खास ख्याल रखें। रोज़े की जालियों को चूमना, पकड़ कर रखना या छूना भी हराम है। इसी तरह बाहर के हिस्से में भी रोज़े की तरफ झुकना या इसके रुख पर नमाज पढ़ना गलत है और इससे बचना चाहिए। इसी तरह दुआएं मांगते वक्त भी हाथ मस्जिद हराम यानी खाने काबा के रुख पे होने चाहिए और हर दुआ सिर्फ और सिर्फ अल्लाह से मांगनी चाहिए। याद रहे कि दीन के अहकाम की जरा से भी खिलाफ वर्जी पूरे हज के सवाब को जाया करने का सबब हो सकती है।
0: मस्जिद नबवी और रोज़ा अक़दस के अदब व एहतराम के साथ साथ अहले मदीना से भी हुस्न सुलूक और खानदाए पेशानी से पेश आना चाहिए, क्योंकि ये आप हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की पड़ोसी की हैसियत रखते हैं। हज़रत इमाम मालिक रहमतुल्ला जब खलीफा महदी के पास तशरीफ ले गए तो खलीफा ने कहा, मुझे कोई नसीहत फरमाए। इमाम मालिक रहमतुल्ला ने फरमाया, अव्वल अल्लाह जल्ला शानहु का खौफ और तकवा इख्तियार करना, दूसरा अहले मदीना पर मेहरबानी कि ये हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के शहर के रहने वाले और इनके पड़ोसी हैं। इसके बाद इमाम मालिक रहमतुल्ला ने फरमाया कि मुझ तक हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का ये इरशाद पहुंचा है कि मदीना मेरे हिजरत की जगह है, इसमें मेरी कब्र होगी, इसी से मैं कयामत के दिन उठूंगा, इसके रहने वाले मेरे पड़ोसी हैं, मेरी उम्मत के लिए जरूरी है कि इनकी निगहबानी करे और जो इनकी खबरगीरी करेगा कयामत के रोज मैं उनके लिए शफी या गवाह बनूंगा। अल्लाह ने इस शहर को अपने प्यारे हबीब हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की हिजरत का शहर बनाया। इसी शहर में शरियात के कवानीन नाफिस हुए, इसी शहर में दुश्मनों के साथ जिहाद हुआ, इसी शहर में इस्लाम को गलबा हासिल हुआ और आखिर में आप हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का विसाल हुआ और इसी शहर में रोज़ा मुबारक

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: ए बनी आदम, क्या तुम दुआ का मजाक उड़ाते हो? दुआ को हकीर समझते हो? हालांकि तुम्हें खबर ही नहीं कि दुआ क्या कुछ करती है। ये रात के तीर हैं जो सीधे अपने निशाने पर जा लगते हैं, खता नहीं करते। अलबत्ता उनका एक वक्त मुकर्रर है जिसके बाद उनका असर जाहिर होता है। तो दोस्तों, प्रोग्राम आज की दुआ, इसका मकसद हमें याद दिलाना है कि दुआ बंदे का सबसे कीमती हथियार है, दिल का सुकून है और रब से ताल्लुक का सबसे मजबूत रिश्ता है। आइए चंद लम्हों के लिए हम अल्लाह की बारगाह में दुआ मांगे। सामिन किराम, आज हम आपके साथ जो दुआ शेयर करने वाले हैं, इस दुआ को हम तीन बड़े हिस्सों में तकसीम कर सकते हैं। एक तो दुआ का पहला हिस्सा जिसमें अल्लाह की अजमत का तारुफ है, दूसरा हिस्सा अल्लाह की कुदरत पर कामिल यकीन, और दुआ के तीसरे हिस्से में काफ़ी एक अहम तलब है, एक दरख्वास्त है, और इस दरख्वास्त के लिए जो मुकदमा है अल्लाह की अजमत का तारुफ, अल्लाह की कुदरत पर कामिल यकीन, और इस दुआ को जिस तरह शुरू किया गया है तो ये इससे पता लगता है कि जो हाजत या ख़ास एक तलब के लिए ये दुआ पढ़ी जाती है उस हाजत के लिए ये दुआ काफ़ी अहम है। तो ज़रूर अगर इस तरह के हाजात आपके भी हैं तो आप ये दुआ ज़रूर पढ़िए। और ये कौन सी हाजत है, कौन सी हाजत की ख़ास एक दुआ है, ये आपको पता चलेगा। आप ज़रा सुनिए हमारे साथ दुआ के आखिरी जुमले तक, इंशाल्लाह सारी चीज़ें वाज़ हो जाएंगी बिइज़्निल्लाहि तआला। तो चलें दुआ शुरू करते हैं। इब्तदाही में इस दुआ की, जैसे कि हमने पहले बताया, पहले हिस्से में अल्लाह की अज़मत का तारुफ़ और अल्लाह की रुबियत का ऐलान हो रहा है। اللهم رب السماوات السبع ورب الارض ورب العرش العظيم। اے اللہ, تو ساتوں آسمانوں کا رب ہے, زمین کا رب ہے اور عظیم ترین مخلوق عرش کا رب ہے, یعنی گویا کہ زبان حال یہ ہے کہ اللہ, میں اس ذات سے, میں تجھ سے اس ذات سے مانگ رہا ہوں جس کے ہاتھ میں پوری کائنات ہے, یعنی جس سے مانگا جا رہا ہے وہ سب سے بڑا ہے۔ اب آتے ہیں دوسرے حصے کی طرف جہاں پر اللہ کی قدرت کی نشانیوں کی طرف اشارہ ہے۔ فالق الحب والنوا, تو دانے اور گٹھلی کو چیرنے والا ہے, یعنی جو سخت مردہ اور بند چیز سے زندگی نکال دے, ارے وہ تو کیا کچھ نہیں کر سکتا, وہ میری بند قسمت بھی کھول دے سکتا ہے۔ اگر اللہ بیج کو پھاڑ سکتا ہے اور اس سے پودے اگا سکتا ہے تو میری حاجات کے گرا بھی ضرور کھول سکتا ہے۔ اور وہ کون سی خاص حاجت ہے, طلب ہے جس پر اس دعا میں اس کا ذکر کیا گیا, یہ آپ کو پتہ چلے گا دعا کے آخری حصے میں۔ مزید آگے دعا کا اگلا حصہ ہے منزل التورات والانجیل والفرقان, تو آسمانی کتابیں تورات, انجیل, فرقان, یعنی فرقان یعنی کیا, قرآن نازل کرنے والا ہے۔ اعوذ بک من شر کل شیء انت اخذ بناصیتہ, میں ہر اس چیز کے شر سے تیری پناہ مانگتا ہوں جس کی پیشانی یا قسمت تیرے ہاتھ میں ہے یا تو نے اسے پکڑا ہوا ہے, تیرے قبضے میں ہے, یعنی کوئی طاقت, کوئی انسان, کوئی حالات اللہ کی ذات کے بغیر کچھ نہیں کر سکتا اور اللہ کے علم کے بغیر کسی کو نقصان بھی نہیں پہنچا سکتا۔ اب توحید کا اعلان آگے کیا جا رہا ہے۔ اللہم انت الاول فلیس قبلک شیء وانت الاخر فلیس بعدک شیء وانت الظاہر فلیس فوقک شیء وانت الباطن فلیس دونک شیء۔ سامعین کرام, یہ ہے توحید کا اعلان کہ یا اللہ, یعنی تو ہی اول ہے, تجھ سے پہلے کوئی نہیں, تو ہی آخر ہے, تیرے بعد کوئی نہیں, تو ہی ظاہر ہے, تجھ سے اوپر کچھ نہیں, تو ہی باطن ہے, تیرے ماورا کوئی نہیں۔ سامعین کرام, یہ دعا دراصل یہاں کامل عقیدہ توحید ہے, یعنی ہر سمت, ہر وقت, ہر حال میں بس اللہ۔

0: आप सुन रहे हैं डियर फैमिली आरजे महविश खान के साथ सिर्फ एफएम 107 पर दिल से देसी
1: राइट वेलकम बैक आप सुन रहे हैं 107 एफएम और आज हम बात करें फैमिली फेथ एंड सैक्रिफाइस के हवाले से ठीक है चलिए जी पहले कॉलर है हमारे साथ हेलो अस्सलाम वालेकुम
2: वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू
1: जी क्या हाल चाल है आपके समद
2: मैं तो ठीक हूँ कैसे हैं आप मतलब कि भाई आज कैसे पहला कॉल लग गया मतलब गाना वाना चला दिया
1: आज ना
2: तो
1: मैं बता रही हूँ आज लोग सोच रहे हैं हम क्या बात कर लेंगे इसके बारे में ये अभी तक लोगों के दिमाग में चल रहा है
2: नहीं मुझे तो लग रहा है कि सारे शॉपिंग के लिए निकले हैं
1: अब मे बी हो सकता है
2: तो या फिर कुछ तो ऐसा है कि वीकेंड का प्लान कर रहे हैं कुछ मतलब बड़ा वाला वीकेंड आ गया है ना
1: एग्जैक्टली
2: तो सब लोग जो है बाजारों में लग रहे हैं घूम रहे हैं कि भाई चलो यहाँ जाएंगे कोई समुंदर किनारे पड़ा है
1: नहीं वैसे भी थोड़ा सा हल्का सा डिफिकल्ट आ जाए ना तो फिर लोग सोच रहे थे पहले कोई पहल कर दे फिर देखते हैं उनकी बातों से समझ में आएगा फिर बात करेंगे
2: ये भी सही है कि क्लू मिल जाएगा फिर उसके बाद में उनको भी कुछ थोड़ा सा एक एडवांस मिल जाएंगे वहाँ ही से बात शुरू करने का हाँ ये भी पॉसिबल हो सकता है
1: जी और आपने हिम्मत कर ली
2: अरे बाप रे मुझे तो पता भी नहीं था कि आज का टॉपिक क्या है मैं बस कॉल आ गई थी मैं मिला नहीं वाला था मैं सुनने वाले था कि कॉल आ गई थी मुझे
1: अच्छा अच्छा आज का बेसिकली क्योंकि मतलब अब ये हज का दिन है कल और परसों फिर उसके बाद जो है ना मतलब एक तरह से बकरा ईद है तो मैंने सोचा कि कुछ थोड़ा सा ऐसा रख लेते हैं तो आज हम बात करेंगे फैमिली फेथ एंड सैक्रिफाइस इन तीनों चीजों के हवाले से
2: हाँ ये कुर्बानी जो है ये बेशक अल्लाह पहले तो अल्लाह सुबहान तआला जो है जितने तमाम हाजी हैं उन सबका आज कबूल मकबूल फरमाए उनकी इबादतों को कबूल मकबूल फरमाए और जो है जो लोग हमारे जैसे हसरतें रखते हैं हज करने के लिए और जिनके भी लोग जो है हज करने की चाहत रखते हैं अल्लाह उन सबके जो है
1: वसीले बनाए उनके लिए
2: exactly, वसीले बनाए हज के लिए आसानी फरमाए और तमाम जितने भी जो लोग हज कर रहे हैं अल्लाह उनके हज में आसानी अता फरमाए
1: आमीन
2: तो रही बात कुर्बानी की कुर्बानी बहुत बड़ा अमल है पहली चीज तो बेसिकली ये जो है मतलब हर किसी से नहीं ली जाती है कि मिसाल के तौर पे अगर देखा जाए तो हम कुर्बानी के लिए जब जानवर तलाश करते हैं तो हम उसके दांत देखते हैं कान देखते हैं कि कहीं कुछ ऐब तो नहीं है एक्स वाई जेड तो बिना ऐबदार वाली चीज की जो है कुर्बानी ली जाती है मुझे ऐसा लगता है कि फैमिली के जो मेंबर मैं ऐसा नहीं कह रहा हूँ कि कोई अदर फैमिली मेंबर्स में कुछ ऐब है बिल्कुल भी नहीं नाउज भी था मेरा बस देने का मिसाल देने का मकसद यही है कि भाई अल्लाह सुभान व तआला कुर्बानी के लिए उन्हीं को चुनते हैं जिसके पास में अल्लाह ने खुद वो जज्बा रखा है और वो सहने और बर्दाश्त करने की कुव्वत और ताकत रखी है तो उन्हीं से कुर्बानी ली जाती है वरना हर कोई कुर्बानी के मयार पे नहीं उतरता है क्योंकि कुर्बानी के मयार पे उतरना आसान बात नहीं है तो ये मेरा एक ये मानना है कि जितने भी लोग जो परदेश काट रहे हैं वो बहुत बड़ी कुर्बानी है
1: एग्जैक्टली
2: और परदेशियों के जो बीवी है या माँ बाप है जिनकी शादी हो गई है जिनके बीवी बच्चे हैं वो भी कुर्बानी दे रहे हैं और जिनकी शादी नहीं हुई है जिनके बहन भाई हैं माँ बाप हैं वो भी कुर्बानी दे रहे हैं कि अपने कलेजे के टुकड़े को जो है दूर भेजना आसान बात नहीं होता है या बच्ची हो या लड़की हो या लड़का हो अपने से दूर जाना करना तो ये कुर्बानियां कई तरह की होती हैं बेसिकली जिनमें से आपने कहा कि घर वालों के लिए अब जो घर वालों के लिए जो हम कुर्बानी देते हैं उसके ऊपर में बात करना यानी वो जताने वाली बात हो जाएगी लेकिन हाँ कुर्बानी तो कहीं ना कहीं तो इंसान देता ही है हम कुछ अलग अंदाज में देते हैं वो कुछ अलग अंदाज में देते हैं एक दूसरे के लिए हम कुर्बानी देते ही हैं बेसिकली
1: अच्छा एक और जो चीज है ना समद मतलब जब हम एज फैमिली मतलब अपने आप को रखते हैं तो उसमें अगर हम फिर बच्चों को लेकर आ जाएं या किसी के छोटे भाई बहन है उनको लेकर आ जाएं तो ये जो एक बिलीफ और सैक्रिफाइस दोनों चीजों का जो कॉन्सेप्ट है ना ये अगर आपकी समझ में आ गया है तो ये समझाना बहुत ज्यादा आपको जरूरी है مطلب ایک تو یہ اللہ تعالیٰ کے اوپر یقین, یہ ایک طرح کی نا ہماری سب کی ایک طرح رسپانسبلٹی ہے, جس جس کا تھوڑا بہت بھی ہلکا پھلکا بھی, ویسے تو خیر مکمل طور پہ ہو نہیں سکتا, مطلب اتنی چیزیں ہیں آپ کے پاس جن کے اوپر آپ سوچتے رہو پوری عمر چاہیے آپ کو, لیکن پھر بھی جتنا بھی آپ کو کوئی چیز سمجھ میں آتی ہے وہ آپ کو ایک رسپانسبلٹی بن جاتی ہے آپ کی کہ آپ نے اگلے بندے کو بتانا ہے. اسی طریقے سے کوئی نالج ہے, کوئی مطلب آپ کا بلیو ہے, اگر آپ کے معاملے میں جیسے ابھی ہم لوگ لاسٹ ویک بھی بات کر رہے تھے معجزات کرامات وغیرہ کے حوالے سے, تو ان چیزوں کا مقصد کیا ہوتا ہے کہ ہم اگر ہماری زندگی میں کچھ ایسا ہوا ہے جو کہ بالکل ہٹ کر تھا, تو ہم دوسرے کو جب یہ بتائیں گے نا کہ دیکھو میرے ساتھ ایسا ہوا, تو اس کے دل میں ایک ہوپ پیدا ہوتی ہے اور اس کا بلیو بڑھتا ہے اللہ کے اوپر. تو آپ کا بلیو اگر اسٹرانگ ہو جاتا ہے نا, تو آپ کی رسپانسبلٹی ہے کہ ان لوگوں کو دیکھیں جو کہیں پہ اس وقت نا تھوڑے سے مطلب بلیو تو ہے ان کا بھی, لیکن پھر بھی تھوڑا سا ان کا اعتماد لرز جاتا ہے, وہ تھوڑا سا سوچتے ہیں کہ پتہ نہیں یہ ہو پائے گا نہیں ہو پائے گا, تو آپ ان کے لیے ہوپ بن سکتے ہیں. اور مطلب ہمارے تو دین کی بنیاد ہی ایک طرح سے نا امید امید کی طرف ہے, جب بھی انسان مایوس ہوتا ہے تو وہ ابلیس بن جاتا ہے. تو یہ اور پھر ساتھ میں سیکریفائس کا ایک جذبہ پیدا کرنا, مطلب شروع سے اگر آپ کے بچے ہیں آپ کے بھائی بہن ہیں تو ان کو بتانا کہ کتنا امپورٹنٹ ہے کہ حضرت ابراہیم علیہ السلام نے تو ایک مطلب پورے ویسے فزیکلی ان کی قربانی مانگی تھی اور وہ اس کے لیے تیار ہو گئے تھے. تو آپ اپنے بچوں کو کم از کم یہ سمجھاؤ کہ اگر آپ کو اللہ تعالیٰ نے کوئی نعمت دی ہوئی ہے اور کوئی ایسا ہے جس کے پاس نہیں ہے, تو آپ کو کم از کم شیئر کرنا آنا چاہیے, اپنی چیزوں میں سے سیکریفائس کرنا آنا چاہیے.
2: بے شک, بالکل بہت پیاری بات کہی آپ نے. ہمارا دین ہمارا اسلام یہی سکھاتا ہے, ہمارے سال کے جو ہے ختم ہوتا ہے قربانی پر اور شروعات بھی ہوتی ہے قربانی سے. ابراہیم علیہ السلام کے بیٹے سے جو ہے اللہ نے مثال دے کر قربانی کی, اور نبی پاک صلی اللہ علیہ وسلم کے نواسے اور جو ہے ان کے بیٹے مانے جاتے ہیں امام حسن اور امام حسین, ان کی قربانی ان کے آل کی قربانی سے دنیا کو یہ بتایا کہ زندگی جو ہے زندگی کا دوسرا نام قربانی ہے بیسیکلی دیکھا جائے تو. تو قربانی کا مطلب یہ نہیں ہے کہ ہم صرف جانور کاٹ رہے ہیں اور گوشت کاٹ رہے ہیں اور سب میں بانٹ کر خوشیاں منا رہے ہیں, ویسے یہ تو ایک حصہ ہے جو کہ عملی اعتبار سے ہم کو دنیاوی اعتبار سے بتایا گیا ہے, سنت ابراہیم ہے جو ہم کو بخوبی نبھانا ہے اور کرنا ہے. لیکن اصل قربانی ہم کو ہماری نفس کی ہے, ہمارے خواہشات کی ہے, اور ہمارے آڑے جو آخرت اور ہمارے بیچ میں جو چیزیں آتی ہے اس چیز کو ہمیں قربانی دینا ہے, وہ بہت ضروری ہے. اگر ہم کو وہ چیز سمجھ میں آ جائے کہ بھائی یہ چیز جو ہے میرے لیے امپورٹنٹ ہے, جو چیز میں کوئی اسلام دین اسلام کے طور طریقے کے حساب سے جس میں میرا آخرت بن جائے وہ میرے لیے صحیح ہے, تو وہاں پر آپ اس چیز کو جو ہے چھوڑ رہے ہو دنیا کو, تو وہ آپ کی اصل قربانی مانی جائے گی. اور آپ نے بڑی اچھی بات کی کہ بچوں کو جذبہ پیدا کروانے کے لیے ہاں بے شک ضروری ہے. مجھے ایک بڑا اچھا پیارا واقعہ یاد آ گیا, اگر آپ کے پاس وقت ہو تو میں سنا دوں, اگر کوئی دوسرے کالر اگر آ رہے ہیں تو کوئی نہیں میں رکھتا ہوں کال.
1: نہیں نہیں نہیں,
2: مجھے بڑا اچھا واقعہ یاد آ گیا میرے بچپن

0: बचपन का कि मैं जो है अक्सर होता है ना भाइयों में लड़ाई होती है तो मतलब भाई बड़े छोटे भाई को बड़े भाई की चीजें ही पसंद आती है, वो पता नहीं क्या है यार बड़ा भाई की चीजें ना मुझे ना अक्सर भैया की चीजें बहुत पसंद आया करती थी तो मैं मुझे शुरू से ना अल्लाह सुभान व तआला बचपन से जो है मेहनत और मुशक्कत में डालकर जो है चीजें दी गई है। अब मेरे बड़े भाई को जो है ना मतलब घर का बड़े हैं तो वह और वो लाडले भी हैं तो उस हिसाब में जो है वो उनका चल जाता है। अब मुझे कैसे होता था कि मुझे कोई चीज अगर मांगनी होती तो उसके लिए मुझे प्रूव करना पड़ता था, उसके लिए मुझे मतलब कोई टास्क दिया जाता था, वो टास्क कंप्लीट करने के बाद में फिर मुझे वो मिलती थी।
1: अच्छा।
0: भैया अक्सर पैसे बोलेंगे और मिल जाएगी वैसा वाला होता था। तो मेरे लिए क्या होता था कि ठीक है चलो कोई नहीं, तो मैं भी अपना थोड़ा सा स्मार्ट माइंड चलाता था मैं क्या भैया को पकड़ के उनसे अपने चीजें निकलवा लिया करता था।
1: अच्छा।
0: उस टाइम पर जो है मेरा बड़ा भाई जो है मेरे लिए कुर्बानी देता था तो मुझे बहुत अच्छा लगता था, वो इंस्पायर करता था मुझे कि मेरा छोटा है चलो ठीक है, चलो छोटा है ठीक है। तो ये मुझे सीखने को मिला कि मेरे छोटों से जो है मैं किस तरीके से वो करूं ट्रीट करूं। तो मुझे अक्सर जो है ये बहुत हमेशा याद आती है कि मेरे बड़े भाई ने बहुत ज्यादा कुर्बानियां दी है मेरे लिए, मतलब ठीक है मेरा छोटा भाई है तो बड़ा भाई मतलब बड़ा भाई वो एक नेक्स्ट लेवल का है, वो बाप दाखिल होता है समझे।
1: बिल्कुल।
0: उसने जो कुर्बानियां दी हैं मुझे जो है अच्छी जिंदगी मिले तो वो चीज के लिए मैं शुक्रगुजार हूँ, मशकूर हूँ मेरे बड़े भाई का।
1: जबरदस्त
0: देखिए कुर्बानी जो है फैमिली के एतबार से अगर आप पूछें तो मेरा बड़ा भाई और ऑफकोर्स माँ बाप की कुर्बानियां तो वो टॉप लेवल पे, हम उनके पैर की धूल भी रीच नहीं कर सकते हैं, दैट इज टोटली डिफरेंट एंड आउट ऑफ द टॉपिक बोल सकते हैं। अगर बहन भाई में अगर देखें तो मेरी बहनें भी हैं और मेरा बड़ा स्पेशली मेरा बड़ा भाई।
1: बिल्कुल। अच्छा माँ बाप का तो एक तरह से वो भी होता है ना कि माँ बाप तो करते ही हैं, अल्लाह ताला ने ये जज्बा रख ही दिया है माँ बाप के दिल में, लेकिन अगर माँ बाप से हट के कोई बड़ा भाई बड़ी बहन बाज़ होकर छोटे भी दे देते हैं कुर्बानी तो वो अगर कहीं से ये वाली चीज आ रही है ना तो वो फिर वाकई बड़ा मतलब मैटर करती है। देखिए हमारे माँ बाप हमारे लिए इतना कुछ करते हैं तो अल्लाह ताला ने उनका कितना एक बड़ा रुतबा रखा है, उसके पीछे रीजन यही होता है ना कि उन्होंने हमारे लिए बड़ी कुर्बानियां दी होती हैं तो अल्लाह ताला उसको एक्नॉलेज करते हुए हमें बताते हैं अपने अपने बाद सबसे बड़ा रुतबा हमारे माँ बाप को अल्लाह ने इसीलिए दिया क्योंकि उनकी कुर्बानियां हैं। तो ये बड़ा एकदम मैटर करता है, खास तौर पे माँ बाप की तो करनी चाहिए ताजीम, लेकिन अगर आपके किसी भाई बहन ने किसी ने भी आपके लिए कभी कुछ सेक्रीफाइस किया है जैसे आप माशाल्लाह से उनका जिक्र करते हैं, मैं 2-4 दफा सुन चुकी हूँ, तो ये बड़ी जरूरी चीज होती है। कहते हैं ना कि जो लोगों का शुक्र अदा नहीं करता वो फिर खुदा का शुक्र भी अदा नहीं करता, तो ये बड़ा इंपॉर्टेंट है तो इस चीज को वाकई मतलब हमेशा याद रखना चाहिए, बहुत अच्छी बात है।
0: हाँ बिल्कुल, क्योंकि देखिए जो भी हमारी जिंदगी में जो है छोटा सा भी अमल करते हैं बतौर हमारे बेहतरी के लिए तो वो हमें याद रखना जरूरी है। अब माँ बाप तो माँ बाप ही है, हम कितना भी जिक्र करो उतना कमी है, यानी होता ही है कि माँ बाप का मर्तबा दुनियावी एतबार से अगर देखा जाए तो जो है नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बहुत जोर दिया है इस चीज के ऊपर, फरमाए कि अगर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की माँ अगर जिंदा होती तो वो मिसाल इस तरीके से दिए हैं सहाबा इकराम को कि फरमाए कि अगर मैं नमाज में फर्ज नमाज पढ़ाने के लिए खड़ा होता और अगर मेरी माँ मुझे आवाज देती मोहम्मद तो मैं नमाज तोड़कर बोलता लबैक या मोहम्मद के, तो ये बहुत बड़ी बात है,
1: बहुत बड़ी बात है, बहुत बड़ी बात है।
0: माँ बाप का इतना इम्पोर्टेंस बताया गया है, मेरा ये एक मानना है पर्सनली, अगर आपको आपकी जिंदगी में सक्सीड होना है इन एनी वे इन एनी मैटर कहीं पर भी दुनिया और आखिरत दोनों में भी आपका सबसे टॉप सीक्रेट ये है कि आपका फर्स्ट रिलेशनशिप आपके माँ बाप के साथ बहुत अच्छा हो, सेकंड रिलेशनशिप आपके फैमिली के साथ अच्छा हो, थर्ड रिलेशनशिप आपकी जो है मैरिज है तो आपके वाइफ और आपके चिल्ड्रन के साथ अच्छा हो, फोर्थ आपके फ्रेंड्स एंड नेबर्स के साथ अच्छा हो और सबसे पहले तो ऑफ कोर्स अल्लाह ने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ आपकी रिलेशनशिप बहुत स्ट्रॉन्ग होनी चाहिए। ये जो 5 चीजें हैं अगर इसको कर लेंगे तो शायद हो सकता है कि जिंदगी दुनिया और आखिर अपनी कामयाबी हासिल हो, ऐसा नहीं है कि सब चीज कर लें तो वाकई से और सब मीठा मीठा मिल जाएगा, बिल्कुल एग्जामिनेशन होंगे लेकिन आपको हैंडल करने में जो है आसानी हो जाएगी, आजमाइश अगर उसमें जो है आपको हिम्मत पैदा हो,
1: हिम्मत पैदा हो जाएगी और फिर मतलब वही है ना कि एक अच्छा बॉन्ड होता है ना आपकी फैमिली का, जैसे आपने कहा सबका जिक्र किया तो उनमें उनकी दुआएं उनका साथ, वो कोई मुश्किल आती है ना तो आसान होती है। बाज़ औक़ात आप देखिए मतलब कहीं पे इस तरह का हो ना मामला कि लोग एक दूसरे से चुड़े रहते हैं वैसे ही और कोई मुश्किल आ जाए तो फिर एक दूसरे को ताने दिए जा रहे हैं तुमसे तो ये होता ही नहीं, तुम तो ये करते ही नहीं, तो वहाँ पे और ज़िंदगी मुश्किल हो जाती है। लेकिन अगर वहीं पे मोहब्बतें होंगी ना तो एक दूसरे का ख्याल किया जाएगा, कोशिश की जाएगी कम से कम परेशान किया जाए, कोई बात ना की जाए, तो ये अल्लाह ताला की बहुत बड़ी ब्लेसिंग होती है और अल्लाह ताला बहुत पसंद करते हैं इस चीज़ को कि आपस में आपके मोहब्बत हो।
0: हाँ ये तो है, वो कहते हैं ना कि हौसले देने वाले अगर फासले बनाने लगे तो फिर इंसान टूट जाता है।
1: बिल्कुल ऐसे ही, बिल्कुल ऐसे ही, तो सही बात है।
0: मैं ये मेरा मानना है कि अब मेरी माँ तो है नहीं, बचपन में ही चले गई थी, चलो खैर है जो भी है अल्लाह की मर्जी थी, लेकिन मेरी बहनों मैं कहता हूँ कि बहनों का भी जो दुआएं होती है वो भी बड़ी स्ट्रांग होती है।
1: एग्जैक्टली,
0: वो मतलब भाई की जिंदगी में बहुत कुछ लेकर आती है बहन भाई। ये एक प्यारा सा रिश्ता है भाई, इसको ऐसे हम बता नहीं सकते, ये फीलिंग्स को हम कहीं से भी अल्फाजों में जोड़कर नहीं बता सकते। ये अल्लाह सुभान व तआला ने जो बहन भाई का जो रिश्ता रखा है ना, मैं तो अल्लाह का बहुत बड़ा शुक्रिया अजीम करता हूँ कि अल्लाह ने जो कुछ भी दिया जितना भी दिया शुक्र है अल्लाह ने मुझे बहन भाई दिए। कई ऐसे भी लोग हैं जिनको एक ही हो, मतलब एक लौता एक होता है ना, जिनके पास बहन नहीं होती है, जिनके पास सिर्फ बहनें होती हैं भाई नहीं होते हैं, ये अल्लाह की शान है। किसी के पास तो कुछ है ही नहीं, औलाद ही नहीं है, अल्लाह सबको खैर रखे, जो भी है अल्लाह ने जिसको जो भी दिया है अल्लाह उसमें मोहब्बत इसरार खुलूस रखें और सबकी जिंदगियां जो है बेहतर रखें, सबसे इम्पोर्टेंटली अल्लाह हासिद से बचा के रखे बस।
1: आमीन सुम्मा आमीन, बिल्कुल समझ,
0: क्योंकि हासिद जो है ना हसद इंसान को खा जाती है दीमक की तरह, चलता फिरता तो दिखता है वो लेकिन ज़हनी बीमार हो जाता है।
1: बिल्कुल ऐसे ही, बिल्कुल ऐसे,
0: हसद बहुत बड़ी बीमारी है, वो आपकी आखिरत भी खा जाएगी दुनिया भी खा जाएगी।
1: बिल्कुल जी, बिल्कुल, चलें जी समझ, थैंक्स अ लॉट, बहुत जबरदस्त बात, बहुत जबरदस्त, और इंशाल्लाह देखते हैं कि और
0: आपको खैर मुबारक और जितने भी लिसनर्स हैं उन सबको भी
1: इंशाल्लाह ताला परसों आपसे मुलाकात होगी, कल हमें ऑफ मिला है तो परसों इंशाल्लाह ताला मुलाकात सुबह 7 बजे मेरी आप लोगों से होगी।
0: कितने बजे? 5 बजे
1: सुबह, 7 बजे, 7
0: सुबह, 7 बजे देखते हैं। कितनी छुट्टियाँ मिली आपको? एक,
1: नहीं,
0: मिली
1: एक भी नहीं मिली है, कल बस हज की मिल गई अल्हम्दुलिल्लाह।
0: तो मतलब आना पड़ेगा फिर मुझे ऑफिस पे।
1: हम तो चारों दिन आपके साथ होंगे, 3 दिन भी नहीं, चारों दिन आपके साथ होंगे।
0: यार खैर मैं तो घर पे रहूंगा तो रेडियो तो रहेगा नहीं, गाड़ी में होता ही हूँ तभी लगाता हूँ।
1: चलिए कोशिश कीजिएगा, ठीक है, मौका लगे तो कॉल कर लीजिएगा। चलें जी, थैंक यू जी,
0: मुबारक आपको एडवांस में, ओके,
1: ईद मुबारक आपको भी समद, थैंक यू जी, थैंक यू, अल्लाह हाफिज। रही जी, तो हमारे साथ थे समद और जैसे कि मैंने उनको भी बताया तो आपको भी यही बताना है कि कल नहीं होना है शो और कल आप हज ट्रांसमिशन सुनेंगे इंशाल्लाह ताला, लेकिन परसों हम आपके साथ होंगे सुबह 7 से 9, ठीक है, और ये वेंसडे थर्सडे फ्राइडे एंड सैटरडे मतलब चारों दिन रहेगा। हेलो, अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम, बहुत खैर और मुबारक दिन आ रहे हैं माशाल्लाह, अल्लाह ताला दुआएं कबूल करे
1: आमीन
2: और इनकी बरकात को सब पर असरात हों, सबको इसको फैजियाब करे और बाकी हज के लिए वसीले की जरूरत नहीं होती, हज की एक रिक्वायरमेंट है जैसे अल्लाह ताला माली तौर पे इतना,
1: हाँ, यही तो मैं कह रही थी, वसाइल, वसाइल बेसिकली,
2: वसाइल आपके दें तो उसी तरह जिस तरह ज़कात या उस तरह है,
1: नहीं मेरा कहने का मकसद वही था, वसाइल ही था,
2: वसाइल ही था तो अल्लाह ताला वाकई बड़े हैं।
1: वसीले की तो भाई किसी भी चीज में जरूरत नहीं होती, वो लफ्ज मेरे मुंह से गलत निकल गया था लेकिन
2: ये ना, मैंने कहा ये exactly. मैं भी
1: नहीं, नहीं, नहीं, वो गलत वसाइल कहना चाह रही थी, वसाइल को वसीले बोल दिया। वसीले की तो अल्लाह ताला का यही तो मामला है कि अल्लाह और हम बीच में कोई नहीं, ये असल चीज है,
2: बिल्कुल परफेक्ट है। बल्कि मुझे अभी आप जो कह रहे थे ना कि बाहर जाने के लिए अभी कुर्बानी, यार लोग कह रहे हैं खुदा के लिए जो वहाँ है ना तड़प रहे हैं कि हमें बाहर जाना है कहाँ से।
1: हाँ, कोई हमारा बने। देखे ना, जो लोग आए हैं और जो अपनी फैमिलीज को छोड़कर आए, एक तो ये है कि आप अपनी विद फैमिली हो तो आपको पता नहीं चलता, कुछ लोग वो हैं जैसे ज्यादातर माशाल्लाह हमारे भाई जिन्होंने अपनी फैमिलीज को छोड़ा हुआ है, अपने बहन भाइयों की छोटे शादी करवाने के लिए आए थे, और इस पे हमारे एक कॉलर हुआ करते थे, अब तो मतलब बिल्कुल शुरू शुरू में जब मैं आई थी, लेकिन मैं कभी भूलती नहीं हूँ, तवाब, मोहम्मद तवाब, और वो मतलब ना यहाँ जब आया वो 17 साल का बच्चा था اور ماشاءاللہ ماشاءاللہ اب تک وہ اپنے بہن بہنوں بھائیوں کی سب کی شادیاں مطلب کروا چکا ہے تقریباً. تو وہ مجھے میرے لیے نا بڑی ایک انسپریشن, کیونکہ جب میں نے شو کرنا شروع کیا میرے خیال سے وہ ہارڈلی کوئی 21 سال اس طرح سے عمر تھی, اور یہ پتہ چلتا تھا کہ بھائی اتنی ذمہ داری ہیں اور یہ ساری پوری کرنی ہے, ماشاءاللہ اچھے خاصے بھائی بہن ہیں. تو مجھے یہ بڑی چیز بڑی بات لگتی ہے کہ اتنی سی عمر میں آپ اتنی بڑی رسپانسبلٹیز باپ والی لے کر آتے ہو اور اپنی زندگی اپنا کھیلنے کودنے کا وقت سب کچھ مطلب جو نا تیاگ دیتے ہو, تو یہ آسان کام بالکل بھی نہیں ہوتا. لیکن وہ پوری پوری زندگیاں لگاتے ہیں لوگ اپنے بھائی بہن کے لیے, گھر والوں کے لیے.
2: میں اس بات سے متفق نہیں ہوں کہ یہ ذمہ داریاں اگر پڑی ہیں تو سب کو مل بانٹ.
1: نہیں نہیں الحمدللہ. اچھا پتہ کیونکہ میرا میرا ابھی تک کانٹیکٹ ہے, اور میرا خیال سے واحد ہی ایک کالر ہے ہمارا جس سے میرا اس طرح کا کانٹیکٹ ہے, کیونکہ میں بڑا بھائی مطلب جو ہے نا اس کو سمجھتی ہوں, میری بڑی بہن مانتا ہے. تو ماشاء اللہ سے مجھے بڑی خوشی ہوئی اس بات کی کہ جیسے جیسے بھائی بڑے ہو رہے ہیں نا تو وہ سب رسپانسبلٹیز اپنی سنبھال رہے ہیں, تو یہ چیز بہت اچھی ہے. یہ نہیں کہ ایک ہی بھائی کیا جا رہا ہے, اور بھائی بھی رسپانسبلٹیز سنبھال رہے ہیں. اور میں نے یہ مشورہ اس کو اس وقت دیا تھا بالکل شروع شروع میں کہ بھائی مطلب یہ نہ کرنا کہ صرف تم ہی کرتے رہو باقی سب بیٹھ کے کھاتے رہیں. تو الحمدللہ بڑی سن کے خوشی ہوتی ہے کہ الحمدللہ باقی سارے بھائیوں نے بھی مطلب جو جو تین چار بھائی ہیں تو جیسے جیسے وہ پڑھتے جا رہے ہیں اپنی رسپانسبلٹیز سنبھال رہے ہیں.
2: اچھا جو ساتھ میں شامل ہو جاتے ہیں نا ان کا تعلق اور محبت قائم رہتا ہے, اور جو جن کو آپ کھلاتے رہتے ہیں نا تو ایک وقت آتا ہے وہ آپ کے خلاف ہو جاتے ہیں, کیونکہ وقت کے ساتھ ساتھ آپ ان کو پورا نہیں کر سکتے. لیکن جو ساتھ میں شامل ہو جائیں گے اور وہ پختہ ہو جاتے ہیں, وہ کہتے ہیں نہیں اچھی بات ہے اگر کسی وقت انہوں نے کنوینس کیا چلیں بات کہیں سے کہیں نکل جائے گی. باقی آج ہاں تو فیملی یا اس میں ہمارا تو جو دین ہی ہے گھومتا ہی فیملی کے گرد ہے, رشتوں کے گرد ہے. ابھی حضرت ابراہیم علیہ السلام اور ان کی, پھر ہمارے نبی صلی اللہ علیہ وسلم کی, اور رشتوں کے علاوہ ہم لوگ یہاں پر جیسے ملٹی نیشنل میں ہیں تو اس میں بڑا موقع ملتا ہے ان لوگوں کے ساتھ رہنے کا, اور ان کو نا اپنے دین کی اپنے عمل کی پہچان کروانے کا. اور جو انسان آپ کے ساتھ پریکٹیکلی اٹیچ ہوتا ہے, یعنی کہ جیسے مثال کے طور پہ مختلف ملکوں کے بارے میں یا ہم لوگ پڑوسیوں کے بارے میں ایک آپ کا کانسیپٹ اپنے ملک میں ہوتا ہے, اور جب آپ ملتے ہیں تو آپ کا ایک کانسیپٹ ڈیفرنٹ ہوتا ہے, نہیں یار ایسے لوگ نہیں ہیں. اور اسی طرح ہمارے بارے میں بھی وہ یہی سوچتے ہیں کہ یہ کیسے لوگ ہیں, ہم لوگ یہ سنتے ہیں. تو یہ ایک آپس میں محبت قرابت داری, میں سوچتا ہوں کبھی کاش وہ دن آئے جس طرح یورپی یونین ہے یہ خطہ بھی اسی طرح آپس میں لنک ہو جائے نا, کہ ہم آپس میں ان چیزوں کو, ہم اپنا پیسہ ان چیزوں کے بجائے آپس میں ترقی کے لیے, ہیومن ڈیولپمنٹ کے لیے استعمال کریں. تو بڑے ذہین لوگ ہیں اور مل کے دیکھیں, یورپی یونین میں 15 یا 16 کنٹریز ہیں, شنگن اسٹیٹس, آپ ایک کا ویزا لیں جائیں اور اسی طرح ہی کارڈ ٹو کارڈ, اور ان کا آپس میں لڑائی جھگڑوں میں کوئی اتنا خرچ نہیں ہے. تو وہ ان کے پیسے بچ گئے ہیومن ڈیولپمنٹ میں. اسی طرح یہاں پر بھی ہیں, بڑے ذہین لوگ ہیں. تو میرے حال میں پھر فیوچر میں ہم لوگوں کو بھی باہر پردیسوں میں جانے کی ضرورت نہ پڑے, ان قربانی کی ضرورت نہ پڑے. خاص طور پہ وہ مائیں بڑی اسٹرگل کرتی ہیں اکیلی, اور جن کے لڑکے یا بچے بڑے ہو جاتے ہیں ہر جگہ نہیں بھاگ سکتی, اور باپ یہاں باہر رہ رہ کے صرف پیسے بھیجتے ہیں, اور بچوں کو بھی نا عادت نہیں رہتی, اس لیے کہ ان کو کوئی بولنے والا پوچھنے والا نہیں. تو جب آتے ہیں نا چھٹی پہ پہلے تو یہ دیکھتے ہیں لے کے کیا آئے ہیں, جانا کب ہے انہوں نے.
1: ایسے ہی
2: یہ چیزیں ہو جاتی ہیں. لیکن آپ جہاں مسلسل رہتے ہیں اور آپ دیکھتے بھی رہتے ہیں, اور آج کل کے بچے تو اپنے والدین کو ہی اتنا, یعنی حالات یا اس کنڈیشن ایسی ہے کہ ان کو بات منوانا یا کرنا یا فالو کرنا اتنا آسان نہیں ہے. تو جب آپ ڈسٹینس پہ ہو جائیں تو پھر تو مینیج کرنا بڑا مشکل ہو جاتا ہے. یہ بعض اوقات لوگ وہاں جا کے کافی ڈسٹرٹ ہو جاتے ہیں, یار ان کے لیے اتنا کچھ کیا, یہ کیا وہ کیا. بعض اوقات آپ کی فزیکل اپیئرنس بہت امپورٹنٹ ہے. ان چیزوں کو دیکھتے ہوئے باقی قربانی کچھ دی جاتی ہے, اور جو کچھ ڈیمانڈ بھی کرتے ہیں آپ قربانی دو, اور دس از ٹرو کہ وہ آپ نے یہ کر لیں وہ کر لیں, نہیں اس چیز کو ڈسکریج کرنا چاہیے. اور یہ آپ نے جو میری بات یہ جو وسیلے کی نکلی نا, مجھے ہنسی اس بات پہ آ گئی کہ میرے اپنے رشتے دار یقین کریں اچھی پوزیشنز پہ یا ایسی جگہوں پہ کہ جن کا پاکستان سے باہر اور جگہوں پر بھی آنا جانا تھا ہر ایک نے فردن فردن جس طرح مجھے ڈس اپوائنٹ کیا نا تو اس کا ایک سائڈ تو مجھے یہ ہوا کہ مجھے ان کی ٹرو پکچر ملی اور مجھے پتا چلا وہ کر سکتے تھے بعد میں پتا چلا وہ کر بھی سکتے تھے لیکن وہ جیلیسی لیکن اس کا دوسری طرف یہ ہوا کہ میں نے اپنی ایفرٹ اللہ کے ساتھ کنیکٹ کر کے پرسنلی کر دی تو اللہ تعالیٰ نے غائب تھے ایسے لوگ جن کو میں نہیں جانتا انہوں نے میری ایسی ایسی مدد کی اس سے مجھے یہ کنوینس ہوا کہ مجھے بھی ایسے لوگوں کی بھی مدد کرنی چاہیے جس کو میں نہیں جانتا
1: exactly. بالکل صحیح بالکل
2: اور جب اللہ تعالیٰ کہہ رہا ہے کہ میں ہر ایک کو رزق دے رہا ہوں ہاں صرف اللہ تعالیٰ ان لوگوں کے شر سے بچائے آپ کو کوئی ایسی پریشانی یا مشکلات ہوں وہ آپ کو ان سے نہ بس بچنا چاہیے اور ایک اور چیز ہے باہر جا کے آپ کو جتنا مردم شناسی جس کو کہنا چاہیے ہوتی ہے نا وہ وہاں رہ کے نہیں ہوتی اور ٹائم مینجمنٹ میں اکیلا تقریباً 10 سال رہا ہوں اور آپ اندازہ کریں 20 ایئرس بیفور اتنی فیسلٹیز بھی نہیں تھی اور شہر سے بھی اتنا دور کہ وہاں جا کے ہم لوگ کال کرتے تھے جو کمپنیز کے کام چل رہے ہوتے ہیں نا وہاں ڈیزرٹس میں اس وقت پروجیکٹ چل رہے ہوتے ہیں وہاں سے آپ نے کال کرنی ہے تو ایک دن کی چھٹی کپڑے بھی دھونے کھانا بھی بنانا اور چیزیں بھی کرنی تو آپ کی نیت ہے ہم لوگ سوچتے ہیں میں سب سے بڑا وہ کہتے ہیں نا سب سے بڑا لاڈلا بالکل لاڈلا نہیں ہے ہاں ہر گھر میں اپنی پرائیورٹیز ہیں سب سے بڑا بالکل لاڈلا نہیں سب چیزوں کو سیکریفائز کر کے تو یہی کوشش ہوتی ہے تو باقی جو سبق یہی سیکھ ہے کہ ساتھ ساتھ آپ نے فیڈ نہیں کرتے جانا ان میں ساتھ میں جس طرح وہ پرندے کہتے ہیں نا پرندہ وہ بچہ اس کا بڑا ہو جائے اڑنا سکھاتا ہے نہیں تو وہ گھونسلے سے اس کو دھکا مار دیتا ہے بس اب فنش نہیں آپ ان کو بھی اسی طرح کہ آپ بھی اب پارٹیسپیٹ کریں آپ بھی اپنی لائف کو آگے کریں کیونکہ اللہ خیر کرے ہر ایک کی فیملی ہے بچے ہیں آپ اینڈ تک کسی کو فیڈ نہیں کر سکتے اور اگینسٹ دا نیچر ہے یہ
1: بالکل ایسا ہی بالکل ایسا ہی ایسا ہی بالکل صحیح تو وہ تو بالکل صحیح بات ہے آپ کی کہ ایسا ہی کرنا چاہیے
2: تو ہاں سکھائیں کریں مدد کریں اور آپ کا اب کل آپ کی چھٹی ہے حج کے دن ہے عبادات ہیں اور اللہ تعالیٰ سب لوگوں کو ان کی عبادتیں دے صحت ان کی جو ہے صحت اچھا ہم لوگ بچپن میں تھے نا سوچتے تھے صحت بڑی دولت ہے وہ کہتے ہیں نا جو چیز ہوتی ہے نا اس وقت اس کا پتہ نہیں چلتا ہے تو اب آگے جا کے جب الرجی یا کوئی مسئلے ہوں تو یہ کھانا تو نہیں کھانا تو پھر واقعی نا باقی جو بات صحیح ہے صحیح ہے لیکن جب ایکسپیرینس کرتے ہیں نا تو واقعی کئی چیزیں نا فار ایگزامپل انڈا میرا پاکستان میں فیوریٹ تھا اور گلف میں آ کے بند تھا میں سالوں سے نہیں کھایا
1: اچھا
2: تو ہاں بچے یہ وہ کھاتے ہیں مجھے اچھا جو نہیں ہے نا کوئی مجھے خوشبو بھی آتی ہے نا تو مجھے بڑی اٹریکٹ کرتی ہے لیکن نہیں تو صحیح ہے نہیں تو نہیں
1: صحیح بات ہے چلے جی تو پھر ان شاء اللہ تعالیٰ کل جو ہے دعاؤں میں ضرور یاد رکھیے گا ان شاء اللہ تعالیٰ اور ان شاء اللہ امید ہے کہ آپ صبح 7 بجے اٹھ جاتے ہوں گے چھٹی والے دن تو پھر ضرور کال کیجیے گا
2: میں اٹھ جاتا ہوں
1: چلے گڈ زبردست تو پھر آپ سے بات ہوتی ہے تھینک یو جی اللہ حافظ رہی جی اور اس کے ساتھ ہی ہم بڑھتے ہیں ایک بریک کی طرف

जब हमने उनके पास शुरू में दो रसूल भेजे तो उन्होंने दोनों को झुटला दिया। फिर हमने एक तीसरे के जरिए उनकी तायीद की और उन सब ने कहा कि यकीन जानो हमें तुम्हारे पास रसूल बनाकर भेजा गया है। तीन रसूल इस बात की अलामत हैं कि अल्लाह अपनी हिदायत को बार बार पहुंचाता है, मुतअद्दिद मौके फराहम करता है ताकि लोग सुधर जाए। इसी तरह दावत का तकाजा भी यही है कि ज्यादा से ज्यादा लोग अतराफ में भेजे जाए, क्योंकि जमात की अपनी तासीर होती है। इसी वजह से अल्लाह सुबहान व तआला ने दो रसूल की तकवीत के लिए तीसरे रसूल को भेजा, लेकिन क्या हुआ, अहले बस्ती ने इनकार किया। वही पुराना जुमला, मा अंतुम इल्ला बशर मिथलुना, यानी तुम हमारे जैसे इंसान हो, रसूल कैसे बन सकते हो। इनकार दरअसल तकब्बुर और जहालत की दलील थी, जैसा कि साबिका अक़वाम भी कह चुकी थी। उन्होंने मजीद कहा, وما أنزل الرحمن من شيء إن أنتم إلا تكذبون، يعني رحمان نے کچھ نہیں اتارا، تم سب جھوٹ بول رہے ہو، لیکن رسولوں نے بڑے صبر اور پر امید جواب دیے۔ قالوا ربنا يعلم إنا إليكم لمرسلون، ان رسولوں نے کہا ہمارا پروردگار خوب جانتا ہے کہ ہمیں واقعی تمہارے پاس رسول بنا کر بھیجا گیا ہے۔ وَمَا عَلَيْنَا إِلَّا الْبَلَاغُ الْمُبِينَ، اور ہماری ذمہ داری اس سے زیادہ نہیں کہ صاف صاف پیغام پہنچا دے۔ لیکن بستی والے حد تجاوز کر گئے، انہوں نے گستاخی میں کہا،